0: $1,000 around ko yo trip thyo haina ek hafta ko so tyo dekhda khan cha malai ke lagyo bhane why not haina sadai gariraheko chhau Hong Kong ma ta sadai garinai raheko chu haina swayam sewa tara euta important bishay jasto lagyo jasko bishay ma kurakani huna jaruri cha chhalpal huna jaruri cha haina ra samaj ma gaera nepali samaj ma bishesh gari Hong Kong ma hamile yo kura haru cha garna jaruri cha jasto lagera cha maile sign up gareko poster dekhne bitike maile khas ma sign up gareko hai so this is how I was associated
1: ra aba jasto aba tapai ko yo
0: यात्रा चाहिँ 8 दिनको थियो तर पदयात्रा चाहिँ 4 दिनको थियो
1: हजुर हजुर
0: किनभने निकै टाढो रहेछ के यो चाइनामा हामीहरु जाँदाखेरि पनि त्यो ठाउँमा मात्र पुग्न हामीलाई 2 दिन लाग्यो
1: ओके अनि जस्तो अब यो तपाईको विचारमा के हैन अब तपाईले त अब हामी ईएम को रिप्रेजेन्ट गरेर जानु भएको थियो हैन अनि अब यो चाहिँ चाइनामा गएर यस्तो खालको एउटा एकदमै राम्रो इनिसिएटिभ लिएर जानु भयो हैन त्यो फिलिङ चाहिँ कस्तो हुँदो रहेछ
0: फर्स्ट अफ अल 108 किलोमिटर को यात्रा थियो हैन सहज चाहिँ थिएन पक्कै पनि त्यो पनि मरुभूमिमा हैन
1: हामी
0: भनेको पहाडिया मान्छे हैन अब नेपालमा हुर्केको बढेको मान्छे त्यहीमाथि मेरो कुरा सन्दर्भ कन्टेक्स्टमा कुरा गर्ने हो भने त अब म अब हेर्नु हेर्दा खेरि न अब धेरै जना श्रोताहरुले अब सुनिरहनु भएको छ उहाँहरुको लागि भनिहाल्छु मेरो वजन भन्नुहुन्छ हैन 80 प्लस छ हैन उमेर भन्नुहुन्छ भने 40 प्लस है घरमा दुई जना नानीहरु छ पूर्णकालीन म काम पनि गर्छु हैन प्लस अरु एंगेजमेन्टहरु छ सो शारीरिक फिटनेस कोच एकदमै जरुरी थियो हैन सो मैले चाहिँ के गरे भन्दा खेरि चाहिँ सुरुमा चाहिँ इनिशियल जब मैले चाहिँ गत वर्ष भनौं इट्स बीन अराउन्ड 2-3 वर्ष जस्तो भयो मैले अब वजन घटाउन त निकै गाह्रै हुँदो रहेछ तर किप फिट छैन र एक्टिभ लाइफस्टाइल चाहिँ हुनै पर्छ भनेर कुद्न नसके पनि हिँड्ने प्र्याक्टिस चाहिँ मैले गरिरहेको थिएँ
1: त्यो
0: त्यसमा चाहिँ मैले चाहिँ हप्तामा 35-40 किलोमिटर जस्तो चाहिँ म डेडिकेटेड वेमा हिँड्ने गर्छु हैन अहिले पनि सो त्यो गरेँ सो त्यसरी नै प्रिपेयर गरे भनौँ न होइन अनि झन् यो साइन अप गरिसकेपछि त एउटा कमिटमेन्ट जस्तो नि भयो नि त जसरी भए पनि 108 किलोमिटर त हिँड्नै पर्छ अब गर्मी छ मरुभूमि छ कस्तो हुन्छ थाहा छैन होइन कोसिस गरे भनौँ न होइन अनि जाँदा कस्तो लाग्यो भने फर्स्टमा त चाइना पुग्दाखेरि भन्नाले त्यो क्याम्प साइटमा पुग्दा त एकदम एक्साइटेड भएको क्या म त यस्तो राम्रो आँखाले भ्याउने गरी यति ब्युटिफुल हुँदो रहेछ क्या त्यो भ्युजहरू यस्तो सिनिक यस्तो ब्युटिफुल तर आफू त्यहाँ हुँदाखेरि चाहिँ गर्मी असाध्य गर्मी असाध्य ड्राई
1: भनेपछि अब हङकङको भन्दा धेरै गर्मी
0: हङकङ चाहिँ ह्युमिड भयो चपचप हुने भयो त्यहाँ त पसिना एकदम बेसी खलखली नै बग्ने अनि ड्राई वेदर एकदम बेसी ड्राई ड्राई भएकोले गर्दाखेरि चाहिँ मैले लाइफमा कहिले पनि त्यस्तो धेरै मैले फेस मुखमै भ्यासलिन लाउनु पर्ने हालत आएको थिएन तर यो चाइनाको ट्रिपमा मैले एक डब्बा चाहिँ सकेँ पेट्रोलियम जेली सकेँ भने चाहिँ फेसमा बडीमा इट्स सो ड्राई होइन र बेलुका दिउँसो फेरि गर्मी रात एकदम जाडो अनि हामी हाम्रो यो पदयात्रामा चाहिँ फेरि यस्तो थियो लाइक हामीले डिफ्रेन्ट टेरेनहरू हिँड्यौँ होइन कोही बेला पुरै बालुवामा हिँड्यौँ कोही बेला चट्टानमा हिँड्यौँ कोही बेला पानीबाट पनि गएर हिँड्यौँ होइन सो एभ्रिडे हिँड्दाखेरि डिफ्रेन्ट च्यालेन्जेस गाह्रो चाहिँ बेसरी नै गाह्रो अब अब अझै कुरा गरे म भन्छु यसको बारेमा चाहिँ सेयर गर्छु सो दिस वाज माई फिलिङ हेर्दा राम्रो महसुस गर्दा चाहिँ गरम पसिना
1: तर अब बिहाइन्ड द रिजन बिहाइन्ड इज लाइक हुन्छ नि एकदमै राम्रो खोजको लागि हो नि त
0: त्यो चाहिँ एकदम मिनिङफुल थियो त्यही भएर एकदम एक्साइटेड पनि थिएँ होइन र यो यात्रा गर्दाखेरि चाहिँ यस्तो थियो सुरुमा मैले साइन अप गर्दाखेरि त ओहो सबैभन्दा अनफिट त म होला मैले त सक्दिनँ होला अब तपाईँले भनिहाल्नु भयो नि टिकाले अब दिदी कस्तो भएको थियो गाह्रो म मोटो मान्छेले सकिँदैन कि होइन अब नानीको आमाले सक्दिनँ कि भन्नुभयो तर जब मैले सहभागीहरू देखेँ नि अब सहभागीहरूमा कस्तो हुनुहुन्थ्यो भने रिटायर्ड प्रोफेसनल्सहरू हुनुहुन्थ्यो होइन रिटायर्ड हुनुहुन्थ्यो अनि तिनजना त अर्गन रिसिपियन्टै हुनुहुन्थ्यो क्या जसले चाहिँ किडनी लिभर ट्रान्सप्लान्ट गरेर अराउन्ड 10-15 वर्ष जस्तो बाँचिसक्नु भएको एकदम एक्टिभ होइन स्पोर्ट्स खेल्नुहुने उहाँहरूलाई देख्दा ए सक्छु कि क्या हो जस्तो लाग्ने अनि फेरि अर्को थियो बुढो बुढो बाजेहरू त एकदम एक्टिभ हेर्दा त्यही भएर डोन्ट जज अ बुक बाई इट्स कभर भनेको ठिकै जस्तो लाग्यो उहाँहरूलाई हेर्दाखेरि चाहिँ एकदम बुढो होइन कपाल फुल्लेको है उहाँहरूको छेउमा त म एकदम यङ जवान है अन्त उहाँहरूलाई देखेर एकदम जोस आउने क्या सो यस्तै थियो
1: एकदमै राम्रो एकदमै जस्तो अब एकदमै इन्ट्रेस्टिङ क्या सुन्न पनि होइन अब

0: म चाहिँ किन गइनँ होला जस्तो लाग्यो, होइन त्यो फिलिङ क्या होइन. तर जस्तो अब तपाईँले भन्नुभयो नि, अब हामी अर्गन डोनेसन भनेको एकदमै मिनिङफुल खोज भयो. अनि अर्को कुरा चाहिँ के भयो भने, जस्तो अब रिसिपियन्टहरू पनि अनि उनीहरूले पनि यो अर्गन डोनेसन गर्नुपर्छ भन्ने प्रमोसनको लागि उहाँ गए नि त, होइन. अनि जस्तो अब हङकङबाट त यो टिम भएन, अनि चाइनाबाट पनि त्यस्तो,
1: चाइनाबाट चाहिँ हामीले त्यहाँबाट चाहिँ अर्गनाइजरहरू मात्रै हुनुहुन्थ्यो होइन, तर हङकङबाट जस्तो अहिले अलिकति कुरा जोडे, रिसिपियन्टहरू त थियो तर डोनर फ्यामिली पनि थियो क्या. त्यो चाहिँ एकदम मिनिङफुल लाग्यो होइन यो जर्नीमा. म अलिकति कन्टेक्स्ट जोड्न चाहेँ होइन, त्यसमा डोनर फ्यामिली चाहिँ कस्तो हुनुहुन्थ्यो भने, किन जरुरी छ भन्ने विषय चाहिँ मलाई राख्नु मन लाग्यो होइन. एकजना बुवा र आमा आउनुभएको थियो, उहाँहरूको चाहिँ यात्रामा हामीले कुराकानी पनि गर्ने मौका पायौँ नि त चाइनिजहरूसँग. अन्त उहाँले के भन्नुभयो भने, उहाँको यङ छोरी भनौँ न 30-30 वर्षको छोरी, अचानक उहाँको चाहिँ मृत्यु भएको रहेछ. मृत्यु भएपछि चाहिँ उहाँको छोरीले चाहिँ पहिल्यै साइन गर्नुभएको रहेछ, अनि साइन गरेकोले गर्दा बुवा आमालाई एकदम गाह्रो भयो अरे के. त्यो साइन गरे पनि अब हङकङको मा चाहिँ कस्तो नियम रहेछ भने, अब मैले दिन्छु भनेर मैले साइन गरेर मात्र नहुँदो हुँदो रहेछ, मेरो परिवारले पनि त्यसमा चाहिँ कन्सेन्ट सहमति अप्रुभल चाहिँदो रहेछ. अन्त आमा, अब फेरि हाम्रो समाज कस्तो छ भने, जाने बेलामा कुरूप भइन्छ, अङ्गभङ्ग भइन्छ, सगुल्टै शरीर हामीले चाहिँ फर्काएर लाने कोसिस गर्छौँ नि त होइन. तर त्यो भएर बुवा आमालाई एकदमै गाह्रो भयो अरे क्या, दिने नदिने, अब छोरीले त साइन गरेको छ भने क्या. अन्त अब के गर्ने भन्दाखेरि चाहिँ उहाँहरूले एकदम लाइफको सबैभन्दा गाह्रो निर्णय लिए भन्नुहुन्थ्यो क्या. अन्त इम्पोसिबल होइन, समथिङ भेरी इम्पोसिबल, एउटा एकदम असम्भव, हामीले एउटा मिसनलाई चाहिँ मायाले गर्दाखेरि चाहिँ छोरीको माया र समाजप्रतिको दायित्व सम्झेर चाहिँ हामीले त्यसमा चाहिँ कन्सेन्ट फाइनली दियौँ होइन. एउटा समाज जहाँ चाहिँ अङ्गदानलाई चाहिँ अङ्गदानप्रति त्यति साह्रो
0: भनेपछि यो हाम्रो यो चिनाहरूमा पनि त्यस्तो खालको कन्सेप्ट
1: रहेछ. हजुर, त्यस्तै रहेछ. उहाँहरूलाई पनि फुल बडी नै बरियल भन्नाले लिएर जाने चाहिँ रहेछ. अनि फेरि एकजना छोरी, अब उहाँहरूको त लस भयो नि, तर उहाँको छोरीले जाँदा जाँदै 8 बचाउनु भयो क्या, किनभने 1 मान्छेले चाहिँ 8 चाहिँ
0: डोनेट
1: गर्न सक्नु हुँदो रहेछ 8 होइन. सो यस्तो मिनिङफुल लाग्यो होइन. अनि उहाँहरूले आफ्नो कहानी सेयर गर्दा, र जसले चाहिँ उहाँको अर्गन चलाउनु भएको थियो नि, उहाँ पनि आउनुभएको थियो क्या. इट वाज सो ब्युटिफुल एक्सपिरियन्स होइन. म त उहाँहरूको कुरा सुन्दा, उहाँहरूको स्टोरी सुन्दाखेरि म त छक्कै परे, अवाक भयो क्या. अब हामीलाई कस्तो हुन्छ भने, पैँचो दिँदा पनि फिर्ताउँछ कि आउँदैन भनेर कति लोभ हुन्छ नि त सामानहरूको. तर अब आफ्नै छोरीको होइन, जवान छोरीको अङ्ग दिने, अनि त्यो अङ्गले जुन चाहिँलाई जीवन दान दिएको छ, त्यो मान्छेसँगै भएर हिँड्नु कति ठुलो मुटु होइन, कति ठुलो साहस चाहिन्छ जस्तो लाग्यो क्या. अन्त त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने, नेपाली समाजमा पनि यो विषयमा हामीले कुरा गर्नुपर्छ, यो जरुरी छ, यस्तो कहानीहरू हामीले अगाडि बढाउनुपर्छ भनेर है तपाईँसँग आज कुराकानी गर्ने मैले एकदम साहस गरेँ भनौँ न होइन.
0: एकदमै म यसको कुरा त मलाई अझै कस्तो सुनौँ सुनौँ लागिरहेको छ होइन. त्यो बिचमा चाहिँ हामीले कुन कुन अर्गानहरू चाहिँ, हाम्रो अङ्गहरू चाहिँ डोनेसन गर्न सकिन्छ भनेर चाहिँ म यहाँ भन्न गइरहेको छु. जस्तो किडनी भयो होइन, हाम्रो मृगौला, हामीले मृगौला डोनेसन गर्न सकिन्छ, दान गर्न सकिन्छ. लिभर, हाम्रो लिभर पनि डोनेसन गर्न सकिन्छ. हाम्रो मुटु अनि लङ्स भनेको हाम्रो फोक्सो, अनि हाम्रो आँखाको नानी पनि डोनेसन गर्न सकिन्छ. बोन, हाम्रो हड्डीहरू, हाडहरू होइन, अनि स्किन पनि डोनेसन गर्न सकिन्छ. यो चाहिँ मैले हाम्रो श्रोताहरूको लागि मात्रै जेनरल इन्फर्मेसन दिएको हो. अनि जस्तो अब कसले चाहिँ डोनेसन गर्न सक्छ भनेर पनि म छोटो जानकारी दिइहाल्छु. यो कुरा चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ कि. अनि मलाई तपाईँले जुन सेयर गर्नुभयो नि त्यहाँ कनेक्ट गर्न मन छ क्या मलाई. यसमा चाहिँ जस्तो हामीले डोनेसन, कसले चाहिँ अङ्ग दान गर्न सक्छ भनेर चाहिँ त्यहाँ एजको लिमिट छैन हङकङको केसमा चाहिँ होइन. अनि अघि नै पनि भने होइन, ब्रेन डेथ भएको, हाम्रो दिमाग, अब दिमाग नै त भन्छ होला, ब्रेन डेथ भएको, अनि कार्डियक डेथ भएको, हाम्रो मुटुले काम नगरेको, अनि त्यसपछि चाहिँ यो हाम्रो अङ्गहरूले चाहिँ काम गरिराखेको होइन, हाम्रो मृत्यु भइसकेपछि पनि. अनि अर्को कुरा चाहिँ अब इन्फेक्सनहरू हुन भएन किनभने अब हाम्रो रगत दान गर्दाखेरि पनि ब्लड डोनेसन गर्दाखेरि पनि हाम्रो इन्फेक्सनहरू छ कि छैन भन्ने सोधिन्छ होइन अब अर्गान भनेको चाहिँ एउटा को शरीरबाट अर्को व्यक्तिको शरीरमा हाल्ने हो नि त यो त होइन त्यही भएर चाहिँ इन्फेक्सनहरू हुन भएन क्यान्सरहरू हुन भएन यदि हामीसँग मैले भने भर्खरै उल्लेख गरेको क्राइटेरियाभित्र हामी पर्छौँ भने चाहिँ हामीले पनि डोनेसन गर्न सकिन्छ होइन म चाहिँ यहाँ जस्तो अब हजुरले सेयर गर्नुभयो नि त अनि इन अ वे चाहिँ जस्तो डोनर पनि त्यहीँ हुनुहुन्थ्यो होइन जसको चाहिँ छोरीको 30 वर्षमा मृत्यु भयो अनि 30 वर्षको छोरीको चाहिँ अङ्ग अन्य कोही व्यक्तिले युज गर्नुभयो होइन उहाँ पनि त्यहीँ हुनुहुन्थ्यो यो एकदमै हुन्छ नि यसलाई चाहिँ कसरी भन्ने भन्दाखेरि चाहिँ यो छोरी नभए पनि छोरीको अङ्गहरू त उहाँसँग छ होइन छोरी जस्तै लाग्छ होला है के लाग्छ तपाईँ यो चाहिँ एकदमै हामीलाई नि एकदमै धेरै के यो हुन्छ नि मलाई एकदमै कस्तो के अब मेरो छोरी नभए पनि होइन अब हाम्रो यहाँ मेरी नाची र म हामी एकदमै धेरै इमोसनल भइसक्यौँ होइन तर के भन्ने यसलाई ओके
1: अब डोनर
0: हजुर
1: सेयर गर्दा डोनर फ्यामिलीको आमा बुवा धेरैचोटि रुनु भयो मरुभूमिमा होइन छोरीको माया त लाग्छ नै होला पक्कै पनि होइन तर राम्रो कुरा चाहिँ के लाग्यो भने एउटा असम्भव अनु मैले भने नि एउटा इम्पोसिबल लभ इम्पोसिबल मिसन अनि समाज सेवा भन्ने कुराको एउटा ज्वलन्त उदाहरण चाहिँ मैले देखेँ क्या बाँचिन्जेल त हामीले गर्न सक्छौँ नै होइन हामीले भन्छौँ पनि म यो गर्न चाहन्छु म त्यो गर्न चाहन्छु तर हामी यो संसारबाट विदा भए पनि भएपछि पनि धेरै कुराहरू गर्न सक्दो रहेछौँ क्या सो यो कार्यक्रम मार्फत पनि मैले त्यही भन्न जोड्न खोजेको हामीले गर्नु सक्छौँ भने गर्दा हुन्छ होइन र मैले पनि अर्गन डोनेसन चाहिँ खासमा मैले वान अफ द रिजन है मैले आफैले पनि 2019 मैले साइनअप गरेको अनलाइन होइन इट्स सो
0: मैले पनि गरिसकेँ
1: होइन अनि अब आफूले गरिसकेपछि कस्तो हुँदो रहेछ नि यस्तो देख्दा ओह माई गॉड कमसेकम ढुकढुक भएको त छोराछोरीले सुन्छ कि
0: एकदमै कनेक्टेड के होइन मैले यहाँ के चाहिँ मैले आफूले रिलेट गरिरहेछु भने हाम्रो बाबाको होइन विदिन 10 मिनट्स हि हुन्छ नि उहाँको सासले छोड्यो क्या होइन यदि त्यो यहाँ हुन्थ्यो भने चाहिँ हामीले त्यो गर्न सकिन्थ्यो क्या नेपालमा त्यो इन्सिडेन्ट भएको हो तर हि वाज भेरी फाइन केही पनि भएको थिएन उहाँ चाहिँ मुक्तिनाथ गएर आउनुभयो अनि त्यसपछि मुक्तिनाथ गराएर होटेलमा बस्दाखेरि चाहिँ आई क्यान टेल द रिजन क्या किनभने मुक्तिनाथमा त अक्सिजनको कमी हुन्छ होइन अनि उहाँको सायद अक्सिजनको कमीले गर्दाखेरि कति अर्गनहरू चाहिँ फेल पनि भइसकेको थियो होला र त्यस्तो विदिन 10 मिनट हि पास्ड अवे क्या अनि उहाँको जस्तो केस त हुन्छ नि त हाम्रो पनि भोलि हुनसक्छ होइन त्यो बेलामा हाम्रो बाबाको कुनै अर्गान कसैलाई दिएको भए चाहिँ मेरो बाबाको सम अर्गान त्यहाँ छ भन्ने माया
1: हुनुहुन्थ्यो
0: भेट्न मिल्थ्यो त्यो यस्तरी रिलेट गर्न के कस्तो हुन्छ नि वाइ नट वी सुड हुन्छ नि प्रमोट अनि हामी नेपालीहरूले पनि
1: विशेष नेपाली समाजमा मलाई पनि त्यही लाग्छ क्या अब चेतनाको खाँचो छ हामीलाई लाग्छ हाम्रो
0: मरेर त कोही पनि आएको छैन नि त फर्केर त आएको छैन नि त होइन हाम्रो आँखा चाहिन्छ कि चाहिँ नो वान टेल अस क्या होइन
1: आफ्टर लाइफ हामीलाई चाहिन्छ जस्तो त लाग्दैन भौतिक शरीर भन्छ नि त होइन आखिरमा क्रिमेट गर्दाखेरि त डराउने नै हो नि त
0: केही पनि रहन्न केही पनि हुन्न कि कसरी चाहिँ हामीले त्यसलाई चाहिँ हुन्छ नि फेरि लिएर आउन सकिन्छ होला त
1: अब उसमा हङकङको कन्टेक्स्टमा चाहिँ एकदम डिग्निफाइड वेमा तपाईँलाई त्यस्तो साह्रो चिरफार गरेर डरलाग्दो बनाएर कुरूप बनाएर पनि पठाउँदैन रहेछ होइन सो यु स्टिल बी द सेम होइन इट्स जस्ट द्याट यु क्यान गिभ लाइफ
0: हो नि
1: धेरैजनालाई बचाउन सकिन्छ होइन त्यति मात्र नभएर मलाई चाहिँ कस्तो लाग्यो भने जब मैले भेटेँ नि उनीहरूलाई प्रत्यक्ष होइन स्पेसली डोनर र रिसिपियन्टहरूलाई यस्तो देखेँ कि अब जस्तो नेपालमा चाहिँ अब नेपाली समाजको कुरा गर्छु मैले देखेको होइन अब इन जेनरल त भन्न सक्दिनँ मैले देखेकोमा चाहिँ कसो भने अर्गन डोनेट गऱ्यो भने चाहिँ अब रेसिपियन्ट चाहिँ बिमारी हुन्छ उहाँ त बिरामी हो थल पऱ्यो बेड रिडनै हुनुपर्छ भन्ने पनि होइन रहेछ क्या किनभने यो जुन चाहिँ हामीले जोइन गऱ्यो नि हामीले यो चाहिँ एउटा चेतना पनि फैलाउने

0: अर्को चाहिँ फन्ड रेज गर्नु थियो फन्ड रेज गर्ने संस्थाको नाम चाहिँ हङकङ ट्रान्सप्लान्ट स्पोर्ट्स एसोसिएसन भनेर छ रहेछ हङकङमा होइन यसमा चाहिँ कस्तो हुन्छ भने रेसिपियन्टहरूलाई चाहिँ अर्गन लिइसकेपछि रिहेबिलिटेट गर्ने रहेछ क्या थ्रु स्पोर्ट्स हजुर अनि थ्रु स्पोर्ट्समा कस्तो हुँदो रहेछ भने मलाई इन्ट्रेस्टिङ के लाग्यो भने डक्टर पनि आउनु भएको थियो कि यो संस्थाको अब मेन मान्छे होइन उहाँले चाहिँ के भने उहाँ चाहिँ रिहेब डक्टर हुनुहुन्छ अनि डक्टर हामीले चाहिँ केएफसी केएफसी भनेर जिस्काउँथ्यौँ अनि डक्टर च्याउ है उहाँको नाम चाहिँ अन्त डक्टर च्याउले चाहिँ के भन्नुहुन्थ्यो भने मैले म्याक्सिमम् दुई महिनाको चाहिँ बिदा दिन्छु अरे के रिसिपियन्टहरूलाई बिरामी बिदा त्यसपछि चाहिँ किनभने इन्फेक्सन हुने मात्रै डर अरे क्या रिकभरी बेलामा त्यसपछि त ब्याक टु नर्मल अरे उनीहरू नर्मल लाइफ बिताउनु सक्छ विशेष गरी खेलकुद खेलकुदबाट अब भलिबल ब्याडमिन्टन अनि जुन चाहिँ रिसिपियन्टहरू हुनुहुन्थ्यो उहाँहरूको त मसल हाम्रोभन्दा राम्रो के डल्लो डल्लो टाइट होइन सिक्स प्याकवाला अनि इन्टरनेसनल पनि गेम हुँदो रहेछ यस्तो ट्रान्सप्लान्ट गरेको रिसिपियन्टहरूको त्यो मलाई एकदम युनिक लाग्यो है उहाँहरू त गोल्ड मेडल जितेर आउनु भएको रहेछ नि त सो हाम्रो पनि नेपाली समाजमा होइन सायद कोही त्यस्तै खेलप्रति मोह भएकोहरूलाई सायद भविष्यमा गएर अब यु नेभर नो होइन भन्न सकिँदैन सो आई थिङ्क जोडिन जरुरी छ यस्तो कामहरूसँग बुझ्न जरुरी छ जस्तो लाग्छ है
1: जस्तो मलाई यहाँ अलिकति के यसको मेसेज चाहिँ के हुनसक्छ भने जस्तो हामी जस्तो अब के रोग लाग्यो भने ओके म बिरामी हो म केही गर्न सक्दैन होइन अनि म चाहिँ अब हाम्रो समाजले हेर्ने पनि त्यो त बिरामी हो होइन ऊ चाहिँ अब बिरामी भएको मान्छे
0: हो
1: किडनी फेल भएको मान्छे हो ऊ त केही पनि गर्न सक्दैन उसले केही पनि गर्न सक्दैन भन्ने छ एउटा लेबल गरिदिने अनि अर्को चाहिँ जुन चाहिँ आफू सेल्फ बिरामी हो भने उसले पनि म बिरामी म केही गर्न सक्दैन भनेर एकदमै लो फिल गर्छ नि त्यो चाहिँ हो नगरौँ भन्ने म्यासेज हो नि यो त होइन
0: एक्ज्याक्टली एक्ज्याक्टली भनेपछि स्पोर्ट्स मार्फत चाहिँ पुनः नर्मल लाइफमा चाहिँ हामी फेरि पनि फर्किन सक्छौँ
1: अनि अर्को कुरा चाहिँ मेरिनाजी अब हामी एकदमै इमोसनल भएछ होइन किनभने यो त अब हाम्रो अङ्गको कुरा भयो होइन हामी एकदमै ह्युमेनिटेरियन कुरा हो नि त होइन मानवीयताको कुरामा गरिराखेका छौँ र हामी इट्स नर्मल आई थिङ्क होइन अनि अर्को कुरा चाहिँ के लाग्छ भने जस्तो अब जो चाहिँ रिसिपियन्ट छ जो चाहिँ डोनर छ उनीहरू एकदमै यस्तो खालको अवेरनेस फैलाउनको लागि आफै लागिराख्ने क्या
0: आफैले उहाँले हिँड्नुभयो 108 किलोमिटर हामी सँगै हिँडेको
1: अनि
0: एउटै टिम बनाएर हिँडेको
1: त्यही त
0: 4 दिन 3 रात हामीले सँगै स्पेन्ड गरेको मरुभूमिमा होइन सो सकिँदो रहेछ गर्दा यस्तो हुनुपर्ने रहेछ तरिका त यो पो रहेछ त बाँच्ने समाजलाई हेर्ने समाजलाई दिने होइन मानवता स्वयं सेवा भन्ने हामी कति धेरै कुराहरू गर्छौँ नि पैसा यावत यताउता भनेर तर ए भनेको नि लाइक समाजलाई दिने एउटा हुन्छ नि पराकाष्ठा भन्छ नि नेपाली शब्द होइन त्यो पराकाष्ठा भनेको आफ्नै शरीरलाई दिन सक्यो त्योभन्दा बेसी त
1: केही
0: नै होला र जस्तो लाग्यो क्या र त्यो गर्ने मान्छेहरू आफ्नै अगाडि देख्दाखेरि त देउतै भेटे जस्तो लाग्यो है मलाई त कति राम्रो लाग्यो यति राम्रो लाग्यो यो यात्राबाट यो यात्राको नाम खासमा अर्को कुरा चाहिँ तपाईँले मलाई अघि सुरुमा सोध्नुहुँदै थियो किन जोडिनु भयो यो यात्रामा पदयात्रामा भनेर है यो यात्राको नाम नै रिबर्थ जर्नी भनेर छ क्या
1: सो
0: समहाउ इट म फेरि जन्मेर आएँ कि जस्तो लाग्छ कि एउटा जुन चाहिँ सोचाइ थियो जीवनप्रति एउटा जुन चाहिँ सोचाइ थियो मेरो कामहरूप्रति मैले त हो 1 घन्टा 2 घन्टा यस्तो गर्छु त्यस्तो गर्छु समाजलाई दिन्छु जस्तो लाग्थ्यो कि उहाँहरूको अगाडि त म त आफूलाई त कस्तो म त आफूलाई कति सानो के एउटा सानो म हराइगयो कि उहाँहरूको अगाडि के त्यो डोनर फ्यामिली 3 जना थियो भनेपछि सोच्नुहोस् न तपाईँले होइन अर्गनाइजर पनि डोनर फ्यामिलीबाटै हुनुहुन्छ होइन सो पराकाष्ठा हुँदो रहेछ हाम्रै अगाडि पछाडि त्यो व्यक्तिहरू हिँडिराख्नु भएको रहेछ त्यो देवी त्यो देवताहरू त्यस्तो सुरवीरहरू होइन भन्नाले त्यस्तो ठुलो मनका मान्छे छोराछोरीहरू जन्माउने परिवार जन्म भएकाहरू होइन लाइक एकदम एकदम ब्युटिफुल एक्सपिरियन्स है रिबर्थै भएर आएँ म चाहिँ र 108 किलोमिटरको दुरीमा जब हामी हिँड्दै थियौँ मरुभूमिमा त्यतिखेरको यो कुराकानीहरू अब जस्तो मैले भने अघि अब हाम्रो आफैले खर्च गरेर हिँड्न सम्भव थिएन अब नेपाली समुदायबाट होइन अब हामी भनेको एउटा निम्न वर्ग भनौँ न हङकङमा हाम्रो हामीसँग 8 दिनको सेक्रिफाइस गरेर जागिर

0: छोडी ओरी होइन 20 हजार अराउन्ड 30 हजार जस्तो खर्च गरेर मरुभूमिमा हिँड्ने, त्यो पनि घाममा पोल्ने, डढेलो घाममा जाने, त सायद त्यस्तो धेरै लक्जरी सायद छैन मसँग भन्न खोजेन. तर त्यहाँ पनि अब डोनर्सहरू हुनुहुन्थ्यो क्या, कति मजाले हाँसिराख्नुहुन्थ्यो कि. अर्को एकजना डक्टर भनौँ जहिले हामीलाई स्पोन्सर भनौँ, पाँचजना एथनिकली डाइभर्स हामी भनौँ न अल्पसङ्ख्यक समुदायका हामी दिदीबहिनीहरूलाई चाहिँ उहाँहरूले नै सहयोग गर्नुभयो के. अब त्यो पनि एउटा मानवता नै भन्नु पर्यो
1: नि. त्यो मानवता मात्रै होइन, जुन म्यासेज जुन तपाईँले एक्सपिरियन्स गरेको त्यो यात्राको जुन यो म्यासेज छ नि तपाईँले भर्खरै हामीसँग सेयर गर्दै हुनुहुन्छ नि, त्यो त तपाईँभन्दा पहिला त कसैले पनि गरेको थिएन नि त. यो त प्राइसलेस भयो नि.
0: यो त हो, यो वान्स इन अ लाइफ टाइम गर्नै पर्छ जस्तो लाग्छ, र सायद म फेरि पनि जोइन गर्छु होला. अब चाहिँ सोच्दैछु अलिकति कन्तुरमा छुट्याउनै पर्छ होला आफूले आफूलाई चिन्ने पनि के. जस्तै यो यात्रामा चाहिँ मैले के भने मैले आफूले आफूलाई धेरै नजिकबाट चिने के. मैले यो भागदौडमा भनौँ न अब जन्मेर हुर्केर होइन हङकङको परिप्रेक्ष्यमा हुर्किँदै जाँदाखेरि बिर्सिसकेको रहेछु क्या आफूले आफूलाई नै. मैले आफूलाई देख्ने भनेको चाहिँ कस्तो थियो भने ओहो अलिकति घट्दा राम्री देखिन्थ्यो कि होइन, अलिकति पैसा कमाउनु सके हुन्थ्यो कि, नानीहरूलाई पढाउनु पाए हुन्थ्यो कि, नानीहरूले चाइनिज बोलिदिए हुन्थ्यो कि होइन, अब श्रीमानले धेरै पैसा कमाएर ल्याइदिए हुन्थ्यो कि, अलिअलि सुन किन्न पाए हुन्थ्यो होइन, त्यस्तो त्यस्तो हुन्थ्यो होइन. तर त्यो मात्रै थियो कि, तर आफूले आफैलाई नहेरेको ननिहालेको आफूले आफैसँग कुराकानी नगरेको होइन, मैले आफैलाई चिन्न छोडिसकेको रहेछु क्या. तर जब यो यात्रामा मैले धेरै कुराहरू फिल गरेँ कि, यी मेरिना तेरो त जिउले तेरो ज्यानले तातो महसुस गरिरहेको छ होइन यो मरुभूमिमा. मरुभूमिको बालुवामा ए गाह्रो हुँदो रहेछ तँलाई हेर्न. तर त्यही यात्रामा कसैले यदि सहयोग गरेर लट्ठी दिँदाखेरि त फेरि कति असीम आनन्द भनिन्छ नि त्यो महसुस हुँदो रहेछ. अ लट अफ फिलिङ्स है त्यो
1: मैले
0: जर्नीमा. सो आफैले आफैलाई चाहिँ चिने देखेँ कि, आफ्नो विकनेसेसहरू देखेँ होइन, र डिस्पाइट होइन यो सबै कमजोरीको बावजुद होइन यत्रो मोटो मान्छे फिजिकली अनफिटै भनौँ न, त्यस्तो साह्रो म त दौडिने होइन एउटा प्रोफेसनल एथलिट पनि होइन होइन, दुईजना नानीहरू छ, दुनियाँभरको आफ्नो तनावहरू छ होइन, कामको तनाव होइन,
1: घरको तनाव,
0: सबै आफ्नै जागिरको तनाव होइन, अनि धेरै कुराहरू छ होइन. तर त्यहाँ जाँदाखेरि त अरे यो सबै तनावका बावजुद पनि यदि हामीले एउटा सहयोगी समाज पायौँ भने एउटा अर्थपूर्ण हुन्छ नि मिसन, एउटा अर्थपूर्ण यदि यात्रा हो भने त म जस्तो यस्तो भन्छ नि एउटा एकदम यस्तो सानो मान्छेले पनि यत्रो ठुलो मिसनमा केही हदसम्म चाहिँ कन्ट्रिब्युट गर्न सक्छु जस्तो लाग्यो कि. मेरो 108 किलोमिटर सक्दाखेरि त म त छक्कै परेँ आफूले हेरेर. म छक्कै परेँ होइन, अनि क्लोजिङ सेरेमोनीमा त बेस्ट पार्टिसिपेन्ट पनि पो बोलाएँ है. अब चाइनिजमा बोलाएको थियो बुझिनँ, सबैले थाप्दै होला भनेर सोचेँ मैले त, भरे बेस्ट पार्टिसिपेन्ट पनि पाएँ है. अनि त्यतिखेर मैले सोधेँ क्या अर्गनाइजर किन मलाई दिएको, म त त्यस्तो एक नम्बरमा हिँडेको होइन, म त रुँदै हिँडेको मान्छे खुट्टाभरि खटेर लिएर होइन कति गाह्रो भइरहेको थियो, म त अन्तिममा आइपुग्ने मान्छे कसरी दिन्छ नि त. यो चाहिँ समय अथवा हाम्रो फिजिकल एबिलिटी भन्दा पनि अब त्यसमा अरू कुराहरू पनि जोडिएको हुँदो रहेछ है. यति खुसी लाग्यो मलाई होइन, धेरै कुराहरू त्यही भने नि मैले आफूलाई चाहिँ निहाल्ने मौका चाहिँ पाएँ होइन, आफूसँग कुराकानी गर्ने मौका पाएँ. र अब बाँचेको अब भनौँ न उमेरको हिसाबले होइन 42 वर्ष भइसक्यो, तर 4 दिन आफैसँग बिताउँदाखेरि त एउटा नयाँ डाइरेक्सन चाहिँ पायो होइन दिमागले माइन्डले. सो आई थिङ्क म आह्वान पनि गर्न चाहन्छु आई होप होइन हाम्रो श्रोताहरू जतिजना सुनिरहनु भएको छ जोडिनु भएको छ सेल्फ केयर गर्न एकदम जरुरी छ
1: मलाई यहाँ हजुरको एउटा कुरासँग एकदम रिलेट गर्न मन लाग्यो क्या जस्तो तपाईँको यात्रामा मरुभूमि हिँड्दाखेरि पसिना हुँदै पसिना बगाउँदै रुँदै हिँड्दाखेरि कसरी

0: ले लौ पानी खाऊ भन्दा तपाईँले कति राहत महसुस गर्नुभयो होइन. म यहाँ केसँग रिलेट गर्न चाहेँ भने अर्गान डोनेसनसँग के, किनभने जुन बिरामीको आफन्त छ, बिरामीहरू छ, उहाँहरूलाई चाहिँ जुन अङ्गको आवश्यकता छ, उहाँहरूको आफ्नो अङ्गले काम गरिरहेको छैन, जुन चाहिँ सफरिङ छ होइन, तपाईँको मरुभूमिको यात्रा जस्तै होइन, त्यो यात्रा र उसले हस्पिटलको बेडबाट यात्रा गरिरहेकोलाई चाहिँ सेम रिलेट गर्न मन लाग्यो क्या. अनि कसैले डोनेसन दिँदाखेरि चाहिँ एक्ज्याक्टली तपाईँले जुन मरुभूमिमा हिँड्दाखेरि पानी दिन्छ कसैले होइन, एकछिन
1: एकदम एकदम तपाईँले एकदम
0: एक्ज्याक्टली
1: राम्रो.
0: त्यस्तै हो नि त
1: अब
0: होइन,
1: त्यसमा त अझ जीवन मरणको कुरा छ.
0: जीवन मरण
1: अब अघि भर्खर पनि कार्यक्रम अगाडि तपाईँले तथ्याङ्क हेरिरहनु भएको थियो. अब हङकङमै अब दैनिकी हिसाबले 2000 बढीजना मान्छेहरू कुरिरहेको छ. कसैले हामीलाई दिन्छ कि बाँच्न फेरि सेकेन्ड चान्स पाइन्छ, रिबर्थ जर्नी भनौँ न, जस्तो मेरो भयो नि त रिबर्थ, त्यस्तो रिबर्थ जर्नी गर्न पाइन्छ, आफ्नो प्यारो मान्छेसँग अलिकति समय बिताउन पाइन्छ कि भन्ने आशले एभ्री डे दे आर लुकिङ
0: फर
1: द्याट अर्गन्स होइन. सो सही भन्नुभयो. अब मैले त्यही भने नि त, आफूले त्यो लक्ष्य प्राप्त गर्नलाई फेरि समाज चाहिँदो रहेछ क्या. म आफै बढ्छु, म आफै अगाडि बढ्छु भनेर पनि नहुँदोरहेछ, किनभने मेरो यात्रामा कति धेरै डिफिकल्टिजहरू आयो कि. अब एउटा चाहिँ म सम्झिन चाहेँ होइन, तेस्रो दिनको यात्रामा भनौँ न day 3 चाहिँ हामीले चाहिँ एउटा पहाड हिँड्नुपर्ने थियो, अनि त्यसमा चाहिँ हामीलाई लट्ठी दिएको थियो क्या, हाइकिङ स्टिक दिएको थियो. मेरो स्टिक त हरायो, कहाँ गयो गयो, भेटा फेला परेन. अनि अब कसरी हिँड्ने, अब ज्यान पनि ठुलो उकालो छ, अनि म त ला भएर भयो क्या. अनि फेरि बालुवामा चिप्ली जाने, लट्ठी भयो भने चाहिँ अलिकति अडेस हुँदो रहेछ होइन. अन्त म छक्कै परेँ कि, एकजना वृद्ध, हि वाज अराउन्ड 60 something होइन, मिस्टर जिमी. जिमीले त मलाई मेरो न मेरो लट्ठी ल्याऊ भनेर दुईवटा लट्ठी दिनुभयो कि, अनि एउटा मात्रै दिँदा पनि त हुन्थ्यो भनेर मेरो मनमा भयो कि. अन्त होइन मेरो न त, यु टेक दिस, तिमीले यो चलाऊ, यो दुइटै लट्ठी चलाऊ, तिमीलाई सजिलो हुन्छ भन्नुभयो. म छक्कै परेँ, होइन होला भने जस्तो लाग्यो होइन. दिनुभयो अनि उहाँले चाहिँ आफ्नो श्रीमतीसँग एक एकवटा लट्ठी उहाँको श्रीमतीले चाहिँ सेयर गर्नुभयो, मिस क्याथरिन होइन, नाम पनि लिन चाहेन. सो क्याथरिन र चिमीले चाहिँ आफ्नो बाटो त्यस्तो च्यालेन्जिङ होइन, day 3 भनेको एकदम गाह्रो, सबैभन्दा डिफिकल्ट डे चाहिँ त्यो थियो क्या हाम्रो. अब त्यस्तो गाह्रो बेलामा पहाडको यात्रामा हिरोज माउन्टेन के भन्दो रहेछ क्या त्यसलाई चाहिँ. अन्त मा आफूलाई सह आफ्नो सहजपना नसोचेर मिर्नालाई सहयोग गर्नुपर्छ होइन.
0: यो पनि रिलेट गर्नु मन लाग्यो क्या, जुन डोनरहरू छ नि जसले चाहिँ 30 वर्षको छोरीको अङ्ग दिने भनेको चाहिँ त्यस्तै लाग्यो. कस्तो तपाईँको जुन कुराहरू छ नि, कस्तो यो अर्गान डोनेसनसँग रिलेटेड भएको कि. अब उहाँ मिस्टर जिमीले चाहिँ उहाँको लट्ठी तपाईँलाई दिँदाखेरि उहाँले आफ्नो, उहाँहरूलाई त गाह्रो भयो नि त, जस्तो डोनरहरूको छ नि, डोनरहरूको छ नि जो
1: प्यारेन्ट्स,
0: त्यो एक्ज्याक्टली रिलेट गर्न मिल्ने क्या. ओ माई गॉड, यो चाहिँ एकदमै सेयर गर्नुपर्ने नै हामी आज सेयर गरिराखेका छौँ. मेरो लागि मैले भने होइन, तपाईँले तपाईँ त्यहाँ जानुभयो र हामीले यो कुराहरू थाहा पायौँ क्या, यसको लागि चाहिँ म एकदमै धन्यवाद दिन चाहन्छु तपाईँलाई होइन. जुन आफ्नो एक्सपिरियन्स अनि अर्गान डोनेसन गर्नुको महत्त्व तपाईँले एक एक तपाईँको स्टोरीको बिहाइन्डमा छ नि, महत्त्व कति छ भनेर तपाईँले यहाँ सेयर गरिराख्नु भएको छ क्या.
1: स्टोरी यस्तै थियो. अब अर्को यसमा अब भन्छु नि, अब जस्तो अब हामी त सधैँ हिमाल होइन, खोला, अब नेपाल भनेको त वाटर रिसोर्सको त वान अफ द लार्जेस्ट हाम्रो वाटर रिसोर्स होइन. त्यत्रो धेरै पानी देखिरहेको मान्छे एक्कासी मरुभूमिमा जाँदा त अतालिँदा पनि रहेछ
0: क्या,
1: आँखाले भ्याउने गरी बालुवा day 2 है, त्यो मैले एक्सपिरियन्स गरेँ. यति धेरै बालुवा, यति धेरै बालुवा, अनि सबैजना बाँधेर हिँड्नुपर्ने हो कि, चटक होला जस्तो पनि लाग्यो क्या सुरुमा. सबैजना हाम्रो टिम मेम्बरहरूलाई चाहिँ बाँधेर एउटै डोरीमा 11 सँगै हिँड्नुपर्ने, विन्ड पनि एकदम बेसी, चस्मा लाउनु पर्ने, गर्मीमा लङ स्लिभ लाउनै पर्ने प्रोटेक्सनको लागि, बालुवाको प्रोटेक्सनको लागि चस्मा लाउनु पर्ने फेरि खुट्टा र जुत्तामा स्यान्ड कभर चाहिँ लाउनै पर्ने नभए फेरि बालुवा छिर्दो रहेछ बालुवा पसेपछि चाहिँ फेरि उयो हुँदो रहेछ बालुवा इज भेरी फाइन स्यान्ड हुँदो रहेछ मरुभूमिको सो पाछिने खुट्टा फर्स्ट टाइम मेरो खुट्टाको औँलाहरू पाछिएको एक्सपिरियन्स गर फर्स्ट टाइम अनि ब्लिस्टर्स एकदम निस्किने होइन सो त्यस्तो त्यस्तो गऱ्यो भन्दाखेरि त्यो सबै एक्सपिरियन्स रहेछ नि त एउटा रियल लाइफ हाउ टु लुक फर लाइफ टुगेदर अब त्यो एउटै डोरीले बाँध्दाखेरि चाहिँ कस्तो भने यदि त्यही डोरीमा आफ्नै परिवारहरू छ भने अब कोही स्पिड हिँड्ने कोही कमजोर हुन्छन् कोही बलिया हुन्छन् कोही तेज हुन्छन् कोही ढिला हुन्छन् होइन अब मेरै छोराछोरी भने के म छोडेर हिँड्छु त उनीहरूलाई अवश्य पनि हिँड्दिनँ सो त्यो डोरीले चाहिँ त्यो सिकाइरहेको रहेछ क्या पार्ट यस्तो मजा लागेको म त होइन यो के गरिरहेछ यस्तो गर्मीमा
0: एभ्रिथिङ हेज मिनिङ क्या होइन तपाईँको डोरी भनेको त म फेरि यहाँ रिलेट गर्न चाहेँ कि किनभने जस्तो डोनर छ अनि उसले रिसिपियन्ट छ र त उसले डोनर गर्न डोनेट गर्न पाएँ नि त त्यो हामी चाहिँ यो डोरी बाँधेकोलाई चाहिँ कसरी रिलेट गर्न चाह्यौँ भने जस्तो अब हाम्रो लाइफमा जस्तो पनि हुन कुनै दिन म डोनर हुन सक्छु म रिसिपियन्ट पनि हुन सक्छु होइन हामी त सबैजना एक अर्कालाई चाहिन सक्छ
1: चाहिन्छ अनि हाम्रो छुट्टै हाम्रो आवश्यकता हुनसक्छ हाम्रो के भन्छ स्ट्रेन्थ हाम्रो विकनेसेसहरू छुट्टै छुट्टै हुनसक्छ
0: छुट्टै छुट्टै हुनसक्छ तर हामी चाहिँ सँगै कसरी चाहिँ एकअर्कालाई
1: सहयोग गर्न सक्छ
0: यो चाहिँ आज चाहिँ हामी एकदमै रियलिस्टिक अब कस्तो कस्तो मलाई पनि गाह्रो भइरहेछ हाम्रो मेरिनाजी पनि
1: यात्रा वाज ब्युटिफुल अझै म भन्छु है तपाईँलाई एउटा चाहिँ मलाई के याद छ भने साँझ चाहिँ उता 9 बजेतिर घाम ढल्ने रहेछ अनि नेटवर्क एकदम कम हुने है नेटवर्क नहुने
0: मैले पनि म्यासेज गरेको थिएँ
1: म्यासेज आउँदैन ल
0: रिप्लाई नै आएन
1: किनभने वाट्सएप त बन्द हुन्छ नि त हुन त अनि बल्ल बल्ल चलेको थियो डेटा तर एकदम गाह्रो नेटवर्क एकदम कम्ती बल्ल बल्ल मेरो छोराछोरीसँग कन्ट्याक्ट भयो अन्त मैले भने छोरीले सोधेँ मम्मी कस्तो हाउ आर यु के भइरहेछ हिँड्नु सकेको छ कि छैन मम्मी भने कि हिँड्नु सकिरहेछ मम्मी कम्प्लिट गर्न सकेन भने आउनु दिन्छ कि दिँदैन उनीहरूले भने कि दिन्छ आउँछु नि भनेर भने अन्त अनि यस्तै छोरीले अनि अहिले कस्तो छ मम्मी भने मामु आमु भन्छ आमु अहिले कस्तो छ भने नानु म खुट्टा दुखिरहेछ भने कि अनि किन उभिरहेको सेट मम्मी सेट खुट्टा दुख्छ मम्मी रेस्ट गर्नु भनेर भन्यो कि म त ओ माई गड बच्चाले नै बुझ्दो रहेछ अब्जर्भ गर्दो रहेछ देख्दो रहेछ जस्तो लाग्यो कि सो यो किन सेयर गर्यो भन्दाखेरि चाहिँ एज अ पेरेन्ट होइन एज अ हामीले चाहिँ म अरू पेरेन्ट्सहरूलाई पनि त्यही भन्छु आफैले देखाउनु पर्ने रहेछ होइन बोलेर मात्रै होइन तर समहाउ प्र्याक्टिस गरेर चाहिँ नानीहरूको छेउमा हामीले देखायौँ भने चाहिँ उनीहरूले त्यहाँबाट चाहिँ एकदम धेरै कुराहरू अब्जर्भ गर्दो रहेछ सिक्दो रहेछ होइन सो दिस इज अल अबाउट माई जर्नी है रिभर्स जर्नी भनौँ न
0: एकदमै धेरै धन्यवाद तपाईँको यो सेयरिङको लागि यो जर्नी हामीलाई जुन सेयर गर्नुभयो मलाई लाग्छ यो तपाईँको सेयरिङ चाहिँ प्राइसलेस छ हामी सबैको लागि किनभने अहिलेसम्म त हामी कसैले पनि गराएको थिएन नि त होइन यस्तो खालको जर्नी अनि हामीले यसरी सुनेका पनि थिएनौँ अनि तपाईँको इच एन्ड एभ्री स्टोरीमा चाहिँ मिनिङ छ होइन अर्गान डोनेसन किन गर्नुपर्छ भन्ने कुरा होइन यसको लागि एकदमै धेरै धन्यवाद अब हामीसँग समय पनि धेरै छैन होइन हामीलाई एकदमै धेरै कुरा गर्न मन छ सायद रातभरि पनि हाम्रो कुरा
1: सकिँदैन
0: एज युजुअल होइन एकदमै धेरै धन्यवाद र अन्तिममा हामीलाई सुनेर बस्नुभएका श्रोताहरूको लागि स्पेसली अर्गान डोनेसनको बारेमा छोटोमा केही भन्न चाहनुहुन्छ
1: उहाँहरूलाई यति नै भन्न चाहन्छु तपाईँहरू कम्फर्टेबल हुनुहुन्छ भने जिज्ञासा राख्नुहोस् होइन सल्लाह गर्नुहोस् आफूलाई सहज महसुस हुन्छ भने साइन अप गर्नुहोस् इट्स एउटा क्लिकले हुने कुरा हो होइन अनलाइन तपाईँहरूले गर्न सक्नुहुन्छ जरुरी छैन गर्नै पर्छ भन्ने छैन तर तपाईँहरूले जिज्ञासा राखेर सायद धेरैजनालाई बचाउन सक्नुहुन्छ र मानवताको परिकाष्ठा अघि पनि भने नि होइन आफूलाई आफू जाँदा जाँदै पनि अरूलाई बचाएर जानु जस्तो ठुलो मानवता केही पनि छैन होइन सो हामी हातेमालो गरौँ सबैजनाले होइन टिकाले पनि भने अघि भनिहाल्नुभयो तपाईँले पनि साइनअप गरिसक्नु भएको छ मैले पनि साइनअप गरिसकेको छु र हामी सबैजनाले गरौँ होइन एउटा सकिन्छ भने यो मिसनलाई अगाडि बढाउँ त्यति नै भन्न चाहे थ्याङ्क यू सो मच।

यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अझै पनि छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाई कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्। जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लू सर्ट प्राप्त गर्न सक्छन्। कोभिड-19 को स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्धाहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फर्माइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्। हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166-6631 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hkमा भिजिट गर्नुहोस्। कोलोरेक्टल क्यान्सर हङकङमा सबभन्दा धेरै हुने क्यान्सरमध्येको एक क्यान्सर हो। यदि तपाईँले स्वस्थ जीवनशैली अप्नाउनुभयो भने तपाईँलाई कोलोरेक्टल क्यान्सर हुने जोखिम कम हुन्छ। नियमित व्यायाम गर्नुहोस्। दैनिक 2 भाग र 3 भाग फलफुल र तरकारी खानुहोस्। स्वस्थ शरीरको तौल कायम राख्नुहोस् र धुम्रपान, मदिरापान सेवन नगर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण, कोलोरेक्टल क्यान्सर छिट्टै पत्ता लगाउनका लागि जाँच गर्नुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा जानुहोस्। सुरुको चरणको कोलोरेक्टल क्यान्सरले कुनै लक्षणहरू देखाउँदैन। यद्यपि स्क्रिनिङले प्रारम्भिक पहिचान हासिल गर्न सक्छ, कोलोरेक्टल क्यान्सर स्क्रिनिङ कार्यक्रमले 50 वर्षदेखि 75 वर्ष उमेरका हङकङका बासिन्दाहरू जसमा लक्षणहरू छैनन् उनीहरूको लागि अनुदान दिन्छ। यो निशुल्क हुन सक्छ। परीक्षण गरिसकेपछि प्रत्येक 2 वर्षमा स्क्रिनिङ गर्न नबिर्सनुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा जानुहोस्। शिक्षा ब्युरोले हङकङका विभिन्न जिल्लाहरूमा शनिबार दिउँसो गैर चिनियाभाषी विद्यार्थीहरूका अभिभावकहरूका लागि एकाडेमी अन्तर्गत गतिविधिहरू आयोजना गर्न क्यारिटास हङकङलाई जिम्मेवारी दिएको छ। आगामी कार्यक्रम 27 जुन 2026 शनिबार दिउँसो 2 बजेदेखि 4
15 बजेसम्म कुनटोङ स्टेट हङकङ टावेस्ट एसोसिएसन पुन स्विन स्कुलमा आयोजना हुनेछ। यस कार्यक्रमको विषय गैर चिनियाभाषी विद्यार्थीहरूका लागि सिकाइ सहयोग हो। हामी माध्यमिक विद्यालयहरूमा अध्ययनरत गैर चिनियाभाषी विद्यार्थीहरूका सबै अभिभावकहरूलाई हामीसँग सामेल हुन स्वागत गर्दछौँ। अभिभावकहरूले आफ्ना किशोर किशोरीहरूको विकासात्मक र सिकाइ आवश्यकताहरू साथै भावनात्मक र तनावसँग व्यवहार गर्ने उनीहरूको क्षमताहरू बारे सचेत हुनुपर्छ ताकि उनीहरूको सिकाइलाई राम्रोसँग समर्थन गर्न सकियोस्। कार्यक्रममा शिक्षा ब्युरोका प्रतिनिधिहरूद्वारा गैर चिनियाभाषी विद्यार्थीहरूका लागि प्रदान गरिने शिक्षा सेवाका साझेदारीहरू 17 किशोर किशोरीहरूको मानसिक स्वास्थ्यलाई सहयोग गर्ने सुझावहरू साथै अभिभावकहरूका लागि तनाव व्यवस्थापन सुझावहरू समावेश हुनेछ। आमा बाबु र बच्चाहरूले कुनटोङ मेथोडिस्ट सामाजिक सेवा नाउटकक युवा एकीकृत सेवा केन्द्रको भ्रमण गरेर समुदायमा उपलब्ध स्रोतहरूको बारेमा थप जान्नका लागि पनि मौका पाउनेछन्। सबै गतिविधिहरू निशुल्क छन्। थप विवरण वा नामाङ्कनका लागि कृपया 2552421 मार्फत कल गर्नुहोस् वा वाट्सएप हटलाइन 9862-3150 मार्फत आउनुहोस् र हामीसँग सामेल हुनुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्ट बक्स नम्बर 70200 र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना छ नेपाली रेडियो एट rtsk.hk। र आज पनि हामी यस कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ र आजको कार्यक्रममा हामीले विशेष गरी अर्गान डोनेसनको बारेमा र हाम्रो मेरिनाजी जो चाहिँ हङकङमा लोकली रेजिस्टर्ड सोसल वर्कर हुनुहुन्छ र अहिले प्रोजेक्ट म्यानेजरको रूपमा क्यारिटसमा काम गरिराख्नु भएको छ, उहाँले आफ्नो यात्राको अनुभव हामीसँग सेयर गर्नुभएको छ। तपाईँलाई कस्तो लाग्छ, पक्कै पनि लेखेर पठाउनु होला भन्दै आज हामी तपाईँहरूका लागि अन्तिम कोसेली सुगम पोखरेलको स्वरमा रहेको सम्हाल हिंसा कहिले मन भन्ने राख्दै हामी भने रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।